0: cemaat cemaatini ahlarsın. Abi ahlar mı diye Ben bu ustay ile umret polisi bulunuyorum. Sabır kasar abiliyim. Maşallah zaman öyle o bir umret kasam. Ya Abdülhadi, ya içinde ara canan mı mıydı? Ya içinde ara bir faruk mı mıydı? Abdülhadi, bana bir ustasvir var kutluyor. Şöyle, canan çağır ara yok o ara. Ben varız. Ama onları faruk ben de canan. O canan cüder. Bunun tedavu vazik edi. Bir an Abdülhadi de başlıyor bir Pakistan abi. Bacavu. Ara o tamir antiyon. Aslında خلق مزدوران و نشین دلغم تو تاکون اصلی حد عبدالحادی را اول وزیرستان ما دکلاش
1: کراچی میں رینجرز جے کیمپ تے حملو کندڑ کلادم جماعت الاحرار جے گرفتار زخمی دہشت گرد جا چھڑکائندڑ انکشاف رینجرز جے کیمپ تے حملے میں ملوث دہشت گرد عثمان اعترافی بیان میں چیو آئے تا وہ ست ڈی اگ افغانستان جے شہر جلال آباد کھا باجوڑ واسی شخص عبدالحادی وٹ آیو खेन एक जहर तमीर इमारत में तरसायो वयो जिते बया मजदूर भी तरछल हुआ दहशतगर्द अब्दुल हादी हमले लाए खेन हथियार डना मूसा टे साथी हुआ जिनमें अब्दुल हादी जाना उमर फारूक शामिल हुआ मूसा गड आयल दहशतगर्द अब्दुल हादी मारजी चुको है दहशतगर्द जाना पाकिस्तान रेंजर्स कैंप ते बम उछलायो भजी रहो होस तो मुखे गोली लगी किरी पयस असा सभी के अफगानिस्तान में तबियत डिनी वही हुई असा सब आपघाती जैकेट पान तैयार कंदा आयो कराची अचण का पहिरियां असां लाइ अफगानिस्तान मां ई समूरो इंतज़ाम थी वियो

0: sola nel... سندھ کا ہے یہ منفرد اعزاز، تہذیب کی رکھوالی اور مہمان نواز،
1: ڈاڈو سٹھو
0: جی اے ایف ایم 88 نیٹ ورک،
2: سندھ کی آواز. اپنا شہر، اپنا گھر، ماتلی اور ماتلی کی آواز، جی اے ایف ایم 90.4.
3: छा पंहिंजे कारोबार जी तरक्की लाइ सोचे रहिया आहियो?
4: त पोइ जीए एफ एम 90.4 मातली बदीन हिकु अहिड़ो एफ एम रेडियो आहे
3: जेको हले थो बिना ब्रेक ऐं मुसलसल.
4: ऐं हा, ॻोठनि शहरनि ऐं परे परे ताईं ॿुधो वेंदड़ रेडियो जीए एफ एम मातली बदीन.
3: बस पोइ हाणे खणो फोन ऐं पंहिंजे इश्तिहार हलाइण लाइ
4: असांजे स्टेशन मैनेजर यूनस बकारी सां हिन नंबर ते राब्तो कंदा.
3: 0331252576.
4: जी हा, 2315525786.
3: जीए एफ एम रेडियो नेटवर्क,
4: सिंध जो आवाज़.

0: پتھروں کے سنگ رواں دواں، یہ ہے محبت و یکجہتی کا پیغام یہاں وہاں۔ جی ایف ایم 88 نیٹ ورک، سندھ کی آواز۔
1: اپنا شہر، اپنا گھر، ماتلی اور ماتلی کی آواز، جی ایف ایم 90.4۔
2: तव्हां पंहिंजे कारोबार जी तरक़ी लाइ सोचे रहिया आहियो
3: त पोइ जीए एफ एम 90.4 मातली बदीन हिकु अहिड़ो एफ एम रेडियो आहे
2: जेको हले थो बिना ब्रेक ऐं मुसलसल।
3: ऐं हा, ॻोठनि, शहरनि ऐं परे परे ताईं ॿुधो वेंदड़ रेडियो जीए एफ एम मातली बदीन।
2: बस पोइ हाणे खणो फोन ऐं पंहिंजे इश्तिहार हलाइण लाइ
3: असांजे स्टेशन मैनेजर यूनस बकारी सां हिन नंबर ते राब्तो कंदा।
2: 0331252576।
3: जी हा, 2315525786।
2: जीए एफ एम रेडियो नेटवर्क,
3: सिंध जो आवाज़।